जय ठाकुर सौ परसन भयो सत्संगत प्यार हर गुरु नानक जिन परसो तिन सब कुन कियो उधार सच सभा दीवान सच सचे पै धरयो सचे तख्त निवास सच तथावस करयो सच सुन जो संस